0: پاکستان سے ہوگا۔ یہ مقابلہ لندن میں بھارتیہ سمے انوسار شام 7 بجے سے کھیلا جائے گا۔ فیفا فٹ بال وشو کپ میں آج رات 10:30 بجے گروپ کے میں پرتگال کا سامنا امریکہ اور ازبیکستان سے ہوگا۔ گروپ ایل میں رات 1:30 بجے انگلینڈ کا سامنا گھانا سے ہوگا۔ اس کے ساتھ ہی یہ سماچار بلٹن سماپت ہوا۔
1: समाचारों के बाद कार्यक्रम तराने नए पुराने में आप सभी श्रोताओं का एक बार फिर से स्वागत है। राम लखन इस फिल्म का गीत सुनिए, मनहर और अनुराधा की आवाजों में, आनंद बख्शी के बोल, लक्ष्मीकांत प्यारेलाल का संगीत।